0: تعالی سے ڈرتے ہوئے اس کے احکام کے مطابق زندگی گزارنا، ہر حال میں اسی سے ڈرتے رہنا، اسی کی عبادت کرنا، اور جس چیز اللہ نے کرنے کے لیے کہا اس کو کرنا، اور جس کو منع کرنے کو اسے بچنا چاہیے. یہ ایک تقویٰ ہوتا ہے کہ حلال حرام فرق کر گال کر. تو بہرحال اللہ تعالیٰ فرماتے ہیں ذالک من آیات اللہ، یہ اللہ تعالیٰ کی نشانیاں ہیں کہ اللہ تعالیٰ کی نعمتیں ہیں جو جس سے اللہ تعالیٰ کی بڑھائی، اللہ تعالیٰ کی عظمت کا پتہ چلتا ہے کہ اللہ تبارک و تعالیٰ اس انسان کو پیدا کیا، کتنا خوبصورت پیدا کیا، پھر اس انسان کے لیے اللہ تعالیٰ کیسا کیسا لباس بنایا. تو یہ ساری اللہ تعالیٰ کی جو ہے نعمتیں ہیں، اللہ کی نشانیاں ہیں، جس سے بندے کو اللہ کا شکر ادا کرنا چاہیے کہ اللہ تعالیٰ نے انسان کو کیسی کیسی نعمتیں دی ہیں، لباس کے لیے کیسے کیسے جو ہے وہ چیزیں پیدا کی ہیں کہ جس سے انسان آسانی سے جو ہے وہ لباس بنا سکتا ہے. تو بہرحال جو ہے اللہ تعالیٰ فرماتے لعلہم یذکرون، تاکہ اس لباس کو اللہ کی نشانی کو دیکھ کر کے لوگ جو ہے نصیحت حاصل کرے، لوگ اس کی وجہ سے اللہ کی نعمتوں کا شکر ادا کرے، اللہ کا قرب حاصل کرے. تو اس موقع اور مناسبت کے لحاظ سے کہ آج کا جو موسم ہے، اس لحاظ سے ہمارے مردوں اور عورتوں کو اس گرمی سردی کے موسم میں جہاں گرمی ہے، لباس کا خاص خیال رکھنا چاہیے. خواتین ایسا لباس نہ پہنے کہ گرمی کا بہانہ بنا کر کے اتنا لباس ہو جائے وہ شفاف لباس ہو کہ جسم کے اندر اعضاء نظر آتے ہوں، یا پورا لباس جو ہے وہ نہ ہو، بازو ننگے ہوں. یہ ساری وہ چیزیں ہیں جو ہے اسلامی تعلیمات کے خلاف ہیں، اور اس سے لباس پہن کر کے آدمی جو گناہ کا ارتکاب کرتا ہے، اللہ کے ناراضگی مول لیتا ہے. مرد ہیں کہ مرد آج کل جو ہے وہ لباس کے بارے میں چھوٹے جو ہے وہ پہن لیتے ہیں، جو ہے ٹراؤزر چھوٹے پہن لیتے ہیں. تو اگر آپ گٹھوں سے اوپر آپ کا جو آپ پہنتے ہیں تو یہ ناجائز ہے، اس سے آپ کی نماز بھی نہیں ہوگی. تو گٹھنے جو ہے اس کو ڈھکے ہوئے ہونے چاہیے. لیکن یہ لباس جو ہے یہ ایک ضروری لباس ہے، لیکن جو ہے ہونا یہ چاہیے کہ آپ اچھا لباس پہنے، اچھا ایک محترم لباس آپ پہنے، کہ جو لباس جو ہے اس لباس سے آپ کو خوبصورت لگے اور اپنے کی خوبصورتی میں اضافہ ہونا چاہیے. تو اس میں ضروری نہیں ہے کہ آپ کا لباس ایسا ہو کہ جس لباس میں جو ہے وہ دیکھ کر کے آپ کی خود جو ہے وہ لوگوں کو جو ہے اچھا نہ لگے کہ کیسا لباس الٹا سیدھا پہنا ہوا ہے. تو اس لباس کا خاص خیال رکھنا ہے. تو جو اسلامی تعلیمات ہیں اس کے مطابق آپ نے لباس پہننا چاہیے. اگلی آیات میں اللہ تعالیٰ یہ فرماتے ہیں یا بنی آدم اللہ یفتنک الشیطان، اللہ تعالیٰ فرماتے ہیں کہ آدم کی اولاد شیطان تمہیں گمراہ نہ کر دے. جیسے کیسے گمراہ نہ کر دے؟ جیسے شیطان نے تمہارے جو ہے ماں اور باپ کو جنت سے نکال دیا تھا، جنت سے نکال دیا تھا. کیسے جنت سے نکالا؟ کیسے کیا؟ یہ انزیان ہماری باس ہو ماں کے، شیطان نے جنت سے نکالنے کے لیے یہ کیا کہ ان دونوں کا لباس اتار دیا، لباس اتار دیا. یہ کیوں؟ لیوریہما سواتہما، تاکہ ان کو دکھائے وہ ان کی شرمگاہیں، جو شرمگاہیں جو پوشیدہ تھی اور جس کی وجہ سے انہوں نے عزت احترام کا لباس پہنا ہوا تھا. تو شیطان نے کیا کہ جنت سے نکالنے کے لیے کیا کیا کہ وہ ان کا لباس اتار دیا. یہ تو جنت چونکہ ایسی جگہ ہے جہاں پر عزت احترام کا لباس پہننا ہے، وہاں جو ہے شرم حیا کی جگہ ہے جنت جو ہے. تو شیطان نے یہ چال کر کے ان کو یہ کر دیا، جس کی وجہ سے اب ان کو جنت سے نکال دیا. تو اب یہاں سے یہی پتا چلتا ہے کہ یہ شیطان ہے، شیطان نے ہمارے ماں باپ پر جو سب سے پہلے حملہ کیا، لباس ان کا اتار دیا. تو گویا شیطان کا سب سے پہلے حملہ ایمان والوں پر یہی ہوتا ہے، ایمان کے بعد، کہ اس کو ننگا کر دے، اس کو جو ہے ایسا لباس اس کو پہن دے جس کی وجہ سے اس کی جسم کے پوشیدہ اعضاء نظر آنے لگ جائیں. تو شیطان یہ کرتا ہے. اور اب یہاں اسی بات سمجھ دیں کہ شیطان کا سب سے بڑا حملہ اس وقت انسان پر یہی ہے لباس کے بارے میں. لباس، مسلمان ہوں غیر مسلم، سب کے لیے لباس کی بے احتیاطی کی جاتی ہے. اس بے احتیاطی کی وجہ سے پھر کتنے دنیا میں جرائم ہوتے ہیں، اور اس جرائم اسی وجہ سے ہوتے ہیں کہ لباس میں احتیاط نہیں کیا جاتا ہے. اس دنیا میں جو ہے چاہے کو کسی بھی مذہب سے تعلق رکھتا ہو، کسی دین سے تعلق رکھتا ہو، لیکن جو ہے جب وہ لباس میں بے احتیاطی کرتے ہیں، خواتین صحیح لباس نہیں پڑھتے، تو پھر کیسے کیسے جرائم ہوتے ہیں، خود خواتین پر کیسے کیسے ظلم ہوتے ہیں. وہ صرف بنیاد کیا ہوتا ہے؟ کوئی لباس तो इसलिए इस्लाम ने यही पहले कहा कि आप लिबास का ख्याल रखना, आपने जो है जो शरी लिबास है और जो अल्लाह ताला के हाँ मतलूब लिबास है उस लिबास का ख्याल रखना। तो ये लिबास के अंदर जो है इसमें कमी करना, लिबास से बेलिबास करना, ये शैतान का सबसे पहले हमला होता है। इसलिए फरमाया कि शैतान जो है इन्हो यराकुम हुआ कबील हो, फरमाया कि शैतान जो है वो देखता है आपको, और शैतान अपने पूरे कबीले अपने लो लश्कर आप शैतान आपको देखता है, मैं हैसुल्ला तरव ना हूँ, ऐसी जगह से जहाँ आप शैतान को नहीं देख सकते हो। तो यानी आप बाजहवा लिबास उतारेंगे, ये करेंगे, आप समझेंगे कि यहाँ तो कोई नहीं देख रहा है, तो इसलिए फरमाया कि नहीं, शैतान उस वक्त देख रहा होता है, आप शैतान आपको देख रहा होता है, इसलिए शैतान और उसका जो लव लश्कर है, शैतानी लश्कर है कि वो आपको देखता है, आप उसको नहीं देख सकते हो, इसलिए हर हाल में जो है आप शैतानी चालों से बच रहने की कोशिश करें। और इसे फरमाया इन्ना जालना शयातीन अउलिया लिल्लज़ीना ला युमिनूना, और फरमाया कि हमने शैतानों को बना दिया दोस्त उन लोगों का जो ईमान नहीं लाते। आज उन लोगों का ईमान नहीं है, शैतान का दोस्त हो जाता है, जब शैतान दोस्त हो जाता है फिर शैतान अपनी मर्जी से जो चाहता है इस इंसान पर अपनी चालों से जो है पर इसकी दुश्मनी का इजहार करता है और इंसान को गुमराह करता है। और कितने आजकल के हालात में ऐसे ही हो रहा है कि कैसे कैसे इस लिबास की वजह से जरायम हो रहे हैं, ख्वातीन पर जरायम होते हैं, जुल्म होते हैं, इसी वैसे शैतानी चाल है। और अल्लाह ताला यहाँ फरमाते हैं कि शैतान उन्हीं लोगों का दोस्त ईमान ही लाते। तो दूसरी जगह कुरान में अल्लाह ताला फरमाते हैं कि इन्नहु लैसा लहु सुल्तान अल्लज़ीन आमनू अला रब्बिहिम यतवक्कलून, अल्लाह ताला फरमाते हैं कि शैतान का उन लोगों पर कोई चाल नहीं चलती है, शैतान की कोई चाल उन लोगों पर नहीं चलती है जो लोग क्या करते हैं, जो ईमान वाले हैं, वो अला रब्बिहिम यतवक्कलून, और वो हर हाल में अपने रब पर भरोसा करते हैं। इन्नमा सुल्तान सुल्तान के शैतान का उन लोगों पर कोई चाल नहीं चलती है जो ईमान वाले हैं और जो लोग अल्लाह पर तवक्कुल। लेकिन फरमाया इन्नमा सुल्तान, तो शैतान की चाल उन लोगों पर चलती है, यतवल्लौनहु, के जो शैतान से दोस्ती लगाते हैं, तो शैतान दोस्ती कराते हैं, और जो मुशरिक जो लोग हैं शिर्क करते हैं, ऐसे लोग जो शैतान की चालू में आ जाते हैं और फिर शैतान इन लोगों को गुमराह करता है और सारे फसाद फैलाता है। बरह मुसलमान अपने लिबास पहनने में इसमें हमेशा मुसलमान मर्द और औरत को इसका खास ख्याल रखना चाहिए कि हमारा कोई लिबास इस किस्म का ना हो जिसकी वजह से शर्म हया का जो है खत्म होती हो और जिसकी वजह से जो है शैतान को मौका मिलता हो इंसान को साथ जो है खिलवाड़ा करने में। तो इस चीज़ का हमेशा ख्याल रखना चाहिए। अल्लाह तबारक व तआला हम सबको जो है कुरान की तालीमात की किताब का लिबास पहनने की तौफीक अता फरमाए, इस दुनिया के अंदर इज्जत का एहतराम का लिबास पहनने की तौफीक दे, और आखिरत में अल्लाह ताला हमें इज्जत एहतराम का लिबास पहनाए जिसकी वजह से हम दूसरों के सामने मुअज्जज नजर आए, दूसरा इज्जत वाले नजर आए, और अल्लाह ताला हमें हलाल का लिबास पहनने की तौफीक अता फरमाए और हराम के लिबास से बचाए। अल्लाह तबारक व तआला मुसलमान जहां जहां परेशान है सबकी परेशानी दूर करे, और खासकर हमारे मुल्क के पाकिस्तान और इस पर खास करके पाकिस्तान के शहर रख कश्मीर जो है उसमें बहुत कुछ जो हो रहा है जो मीडिया पर आता है नहीं आता है, लेकिन वहाँ हालात बहुत खराब है, जिसके लिए हम दुआ ही कर सकते हैं कि अल्लाह ताला हमारी उस पाकिस्तान की शहर रख को अल्लाह उसको मजबूत करे, अल्लाह ताला उसका हर फितने से हर जो है जो दुश्मनों के चालों से अल्लाह ताला की हिफाजत फरमाए, और कश्मीर और पाकिस्तान ये सारे मुसलमान भाई भाई हैं, अल्लाह इन्हें मोहब्बत और ईमान के रिश्ते को मजबूत करे, और सारे मुसलमान जहाँ की परेशान है अल्लाह सब की परेशानी को दूर करे, बीमारों को अल्लाह ताला शिफाए कामला आजरा अता फरमाए, और मरहूमिन के अल्लाह ताला माफ़रत फरमाए। व आखिर दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन।
1: सामईन कराम, FM 92.9 पर हम रेडियो आपकी आवाज के साथ आपकी खिदमत में हाजिर हैं।
2: बिस्मिल्लाहिर रहमानिर रहीम। हुजूर अकरम हजरत मोहम्मद सल्लल्लाहु अलैहि व आलिहि वसल्लम जब हिजरत करके मदीना मुनव्वरा तशरीफ ले गए तो बच्चियों ने दफ बजाकर आप सल्लल्लाहु अलैहि व आलिहि वसल्लम का इस्तकबाल किया। यूं तलअल बद्रु अलैना दफ के साथ पहली नात ठहरी। इसी मोहब्बत और अकीदत को मद्देनजर रखते हुए دف کے ساتھ نذرانہ عقیدت بحضور سرور کائنات حضرت محمد صلی اللہ علیہ وآلہ وسلم پیش خدمت ہے۔

0: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں۔
1: اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ناظرین، یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو ادارہ آپ کی آواز کے اسٹوڈیو سے لے کر راستہ آپ کی خدمت میں حاضر ہیں۔ اس وقت ہمارے ساتھ ہمارے تھنک ٹینک سید توقیر حسن بخاری شاہ صاحب موجود ہیں، جو آپ کو موسم کا حال، ڈنمارک کی خبریں، لوکل خبریں اور دائیں بائیں کے حالات پر بھی روشنی ڈالیں گے، پھر ان سے بات چیت بھی کریں گے۔ سمن ناظرین، آپ کو پتا ہے کہ یہ گرمیوں کا موسم ہے، تو گرمیوں کے موسم میں ہم صرف موسم کو انجوائے کرتے ہیں لیکن باقی چیزوں کا خیال نہیں رکھتے۔ قانون قاعدے کا ہمیں احترام کرنا چاہیے، یہ محرم کا دن ہے، محرم کا مہینہ ہے، ہمیں اس کا بھی احترام کرنا چاہیے۔ یہ ساری چیزیں ساتھ ساتھ چلتی رہتی ہیں۔ تو شاہ صاحب، آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں۔
2: بسم اللہ الرحمن الرحیم۔ راجہ فور صاحب، آپ کو، آپ کی ٹیم کو، آپ کے لسنر اور ناظرین جتنے بھی ہیں، سب کو میری طرف سے السلام علیکم۔ آپ نے بہت اچھا انٹرو میں کہا ہے کہ محرم کا احترام کرنا چاہیے۔ پہلے تو یہ ہے کہ ہمیں یہ بات سمجھنی چاہیے محرم کیا ہے، اس پہ ہم بات کرتے ہیں، لیکن پہلے موسم کے بارے میں جیسے آپ نے پوچھا، جیسے ہم شروع کرتے ہیں، خدا کا شکر ہے کہ جیسے پچھلے ہفتے گرمی پڑی، اس طرح کی گرمی اب نہیں ہے، بلکہ مری جیسا موسم ہو گیا، ہمارا موسم واپس آ گیا۔ پورے یورپ میں اتنی گرمی پڑی ہے کہ اسپین میں ایک دن میں 325 سے زائد انسانوں نے جان گوائی، اور اسی طرح فرانس، جرمنی اور دوسرے ممالک میں بھی بے شمار بچے اور بوڑھوں کی جانیں جو ہے وہ ضائع گئی۔ تو لہٰذا اللہ نے کچھ ہمارے اوپر تھوڑی سی رحمت کی، اور یہاں پہ موسم جو ہے وہ اتنا گرم نہیں ہوا، کیونکہ آپ کو پتا ہے کہ یہاں زیادہ تقریباً 90% گھروں میں ایئر کنڈیشن نہیں ہے، اور ایئر کنڈیشن نہ ہونے کی وجہ سے گرمائش بہت زیادہ گھروں میں اور فلائٹس میں ہو جاتی ہے۔ تو اس کے لیے ہمیں بہت زیادہ پانی پینے کی ضرورت تھی، اور وہ ہمارے ملک میں بھی اتنا زیادہ پانی پینے کا نہیں تھا، تو خطرہ بڑھ رہا تھا کہ اگر گرمی زیادہ ہوگی تو پانی کی زیادہ ضرورت ہوگی، اور وہ ہو سکتا ہے کہ پوری نہ ہو سکے۔ لیکن اللہ کی رحمت ہے، اس موسم میں بھی آپ باہر نکل سکتے ہیں، ابھی بھی باہر کبھی بادل آ جاتے ہیں، کبھی دھوپ آ جاتی ہے، موسم پھر بھی پلیزنٹ ہے، اچھا موسم ہے، آپ باہر نکلیں، گھومے پھریں، بچوں کو لے کے باہر جائیں، اور خصوصی طور پہ آپ ایک چیز کا خیال رکھیں کہ جب آپ فیون میں جاتے ہیں، اڈنسے میں جاتے ہیں، تو وہاں پہ اس جنگلات کے آپ ذرا تھوڑی سی خیال رکھیں کہ وہاں پہ جیسے ہم وہ پاکستان میں کہتے تھے نا بمبو کتا پنجابی میں، اور سنڈی ہے ایسی جس سے زیادہ تر یہ جو ہے اپنا تتلیاں بنتی ہیں، وہ بعد میں اپنے آپ کو کنورٹ کر لیتی ہے، لیکن وہ بمبو کتا جس کو ہم پنجابی میں کہتے تھے، وہ بہت ہی خطرناک ہوتا تھا کہ جسم کے کسی حصے پہ لگ جائے تو وہاں پہ وہ سرخ دانے نکل آتے تھے، اور برننگ اتنی زیادہ ہوتی تھی، خارش، اور اس کے ساتھ آدمیوں کو وامٹنگ اور بیماری لگ جاتی تھی۔ یہ کسی طریقے سے اڈنسے کے جنگلات میں آ گئے ہیں اور وہاں کے باغات میں آ گئے ہیں، لیکن حکومت اس سے بہت زیادہ پریشان ہے، اور وہ یہ سوچ رہے ہیں کہ وہ پورے ڈنمارک کے اندر نہ پھیل جائے۔ تو لہٰذا آپ نے اگر اس طرح کی چیزیں دیکھیں کسی درخت پہ، تو یہ آپ کا فرض ہے کہ آپ فوراً سے پہلے پولیس کو یا لوکل گورنمنٹ کو جو ہے وہ انفارم کرے۔ تو یہ تھا موسم کا حال، موسم اچھا ہے، لوگوں کو ابھی تھوڑی بہت کھانسی ہے، اس کی وجوہات یہ ہے کہ ہم ٹھنڈی گاڑی سے، ایئر کنڈیشن گاڑیوں سے ایک دم باہر نکلتے ہیں، اور گرم ہوا جو ہے وہ ہمارے لنگس کو، پھیپھڑوں کو متاثر کرتی ہے، تو اس کی احتیاط کرنی ہمارا فرض ہے۔ دوسرا آپ نے مینشن کیا محرم کا مہینہ، یہ بات بالکل صحیح ہے کہ اس وقت محرم کا مہینہ جو ہے، یہ صرف ماہ محرم نہیں، یہ غم رسول پاک محمد صلی اللہ علیہ وسلم کا مہینہ ہے۔ اس مہینے میں آپ کے خاندان کو جو لوگوں نے شہید کیا، اور اس کا واقعہ جو کربلا میں پیش ہوا، اس کی ہم آپ کو یہ یاد ہوگا کہ آپ نے ریڈیو اور دوسرے میڈیا پہ بھی سنا ہوگا کہ رسول پاک محمد صلی اللہ علیہ وسلم ایک صحابہ کے خواب میں آئے، اور انہوں نے کہا کہ میں بہت غم زدہ ہوں کربلا کے واقعہ میں، اور پھر وہ انہوں نے اپنی ایک زوجہ کو بھی ملے، اور ان کو بھی خواب میں یہ کہا کہ میں یہ جو خاک میرے سر میں، اور استغفار اللہ، اور یہ جو मैं परेशान हूँ, ये मैं करबला के वाकया से परेशान हूँ, और वो गमजदा थे। तो इसलिए ये गम का महीना है, ये सब मुसलमानों का महीना है, ये किसी एक फिरके का महीना नहीं। और फिरके तो जो है वो अल्लाह ताला ने कुरान मजीद के पहले ही इस पारे सूरत अल बकरा में मना फरमा दिया है कि आप फिरकों में मत बैठे। दूसरी कौमें जो आपसे पहले जितनी भी कौमें गुजरी हैं, जितने भी 124,000 कमो पेश पैगम्बर और रसूल यहाँ पे आए हैं, 355 से ज्यादा रसूल आए, और उन सब ने जो है वो फिरकों में बट गए और फिर अपने दीन से हट गए। इसी तरीके से अब हम भी यही साफ कर रहे हैं, शादियां कर रहे हैं, ब्याह कर रहे हैं, खुशियां मना रहे हैं। तो इनसे थोड़ा सा हमें ये भी सोचना चाहिए कि कल जब हम क्यामत वाले दिन रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के झंडे की तरफ देखेंगे कि वो उनका झंडा कहाँ लगा हुआ है, और उस तरफ जाने की कोशिश करेंगे, तो हम किस मुंह से जाएंगे कि जब उनके नवासों को, उनकी बीबियों को, उनके छोटे छोटे छह छह माह के बच्चों को हम लोगों ने, हम उस वक्त जो मुसलमान थे, इन्होंने ही शहीद किया था, और वो मुनाफिकीन में थे या जिस तरह भी थे, ये तो अल्लाह ने डिसाइड करना। लेकिन जो लोग अल्लाह के हुक्म को नहीं मानते वो मुर्तद हो जाते हैं, और जो मुर्तद होता है वो काफिर से भी बदतर होता है। तो हमें ये सोचना चाहिए कि क्या हम रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के झंडे की तरफ इस नगाह से देख सकेंगे कि आज हम क्या कर रहे हैं और कल हम क्या, जो आज बोएंगे वो कल काटेंगे। तो लिहाजा मकसद ये है कि हमें गमे हुसैन और गमे रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम में जरूर शामिल होना चाहिए। और आपको पता है कि इस्लाम जिंदा ही होता है करबला के बाद, और आज जो जुल्म हो रहा है दुनिया भर में इसकी वजूहात क्या है, इसी पे तो करबला में ये हुआ था कि आप एक अल्लाह को माने, एक आखिरी रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम पर ईमान रखे और उनकी हदीस और उनकी सुन्नत पे कामल रहे। तो राजा साहब मेरा ख्याल में कि हमारे लोग काफी यहाँ पढ़े लिखे हैं, वो समझदार हैं, लेकिन फिर भी कुछ लोग जो हैं वो थोड़ा सा इस घमंड में रहते हैं कि शायद हमारी दौलत या हमारी चीजें जो है ये हमें बख्शिश में काम आ जाएंगी। उनको चाहिए कि अपने अपने मसाजिद से रिव्यू करें और इस पे सवाल करें, क्योंकि सवाल करना ये इनका हक है। इस्लाम जो है वो इजाजत देता है डिस्कवरी की, और डिस्कवर करो और सवाल हो जवाब करो ताकि आपके पास ज्यादा से ज्यादा इल्म आए, क्योंकि अगर आप सिर्फ सुनी सुनाई बात पे अमल करेंगे तो इससे जो है वो आप अपने ऊपर जुल्म करेंगे। जी राजा साहब।
1: शाह साहब आपने बजा फरमाया। शाह साहब हम जिन ममालिक में रहते हैं उन ममालिक में क्या हमें उनके कानून का एहतराम करने में हमें इस्लाम ने मना किया है?
2: नहीं जी, बिल्कुल नहीं किया, बल्कि इस्लाम इतने वाज़ह अल्फाज में कहता है कि अगर आपको उस मुल्क के कोई आयन या वहां के कोई चीज से आपको तंगश है तो आप वहां से हिजरत कर जाएं। ये पूरी दुनिया अल्लाह की है, और आप किसी और मुल्क में चले जाएं, हिजरत कर जाएं, ये हिजरत का पैगाम है। बाज़ोकात ये होता है कि जालिम की हुकूमत से जो है वो कुफर के हुकूमत जो है, जो कुफर काफर होते हैं उनकी हुकूमत में अगर सुलह सफाई से आप रह सकते हैं, अमन से रह सकते हैं, तो वो आपके लिए बेहतर है। लेकिन अगर जालिम हुक्मरान है तो आप वहां से हिजरत कर जाने का आपको हुक्म है। तो यहाँ पे इस मुल्क के अंदर आपने बात की है, तो यहाँ पे हमें हर चीज की सहूलत है, लेकिन हमने कुछ चीजों को गलत तरीके से इस्तेमाल किया। जैसे कि इस वक्त बहुत हाईलाइट हो रहा है ये जो फुटबॉल का फैंस जो कत्ल हुआ है कोपेनहेगन में, इसने लांगेब्रो के नीचे जहाँ पे मैंगो फेस्टिवल भी और दूसरे बहुत ज्यादा फेस्टिवल लगते हैं, बल्कि लोग समर में वहां पे बात वगैरह भी करते हैं, वहां पे जो कोई एक हफ्ता पहले नॉर्वे का और एक अफ्रीकन मुल्क का फुटबॉल मैच था और बड़ी स्क्रीन लगी हुई थी, तो उसके अंदर कुछ स्वीडिश लोग जो थे वो बैठे हुए थे और वो नॉर्वे की जीत पे नाराबाजी कर रहे थे। तो वहां पे एक अफ्रीकन जो डनमार्क का रहायशी है और पहले भी वो बहुत सारे केसों में जेल काट चुका है और कत्ल के भी इल्जाम में वो जेल काट चुका है, उसने उस स्वीडिश 32 साला स्वीडिश को जो है वो इतना मारा और उसके साथी को कि वो जो 32 साला था वो जिंदगी खो बैठा। तो हम सब लोग मैंने आज भी और कल भी लिखा है कि भाई हम सब पाकिस्तानी हम लोग कम्युनिटी जो है यहाँ पे हम उनके बराबर के गम में शरीक हैं और हमें ये नहीं चाहिए ऐसे करना। लेकिन ये इस इसके पीछे जो कानून बनाए गए हैं, जो इसके पीछे काले कानून हैं, उनको खत्म करना चाहिए। इसके ऊपर डायलॉग होना बहुत जरूरी है। मैंने लास्ट लुक रास्मुसन और मॉडर्न मैसन स्मिथ की जो अपनी
1: शाह साहब एक सवाल उठता है कि कोई देखे ना जहां जुर्म होगा वहां तो कानून शाह साहब हरकत में आएगा ना। जब कानून हरकत में आता है तो उसे तो हम कानून की खिलाफ वर्जी नहीं कहते ना।
2: ये ठीक है, लेकिन वो आदमी जो है वो अभी तक यहाँ पे आजाद है और पुलिस ने कहा है कि अगर आप इन लोगों को देखें इसको देखें।
1: शाह साहब इसमें तो कोई दो राय नहीं है कि जिस मुल्क में आप रहते हैं हमेशा आप कानून की बात करते हैं, यहाँ तो कानून का एहतराम किया जाता है। जो भी कानून की ईजाद में आ जाता है उसका बचना जो है वो बहुत मुश्किल होता है, लेकिन थोड़ी सी डील मिल जाती है। तो शाह साहब मौसम की तरफ आते हैं, अपने सियासत की तरफ आते हैं। शाह साहब आप बताएं, आपका ज़िंदगी का बहुत तजर्बा है, क्या सियासत जो है अपने नाम के लिए की जाती है या सियासत लोगों के लिए बेहतरी के लिए की जाती है?
2: ये अपने और अपनी फैमिली के लिए यहाँ सियासत की जाती है, यहाँ लोगों के लिए आवाम के लिए नहीं। यहाँ पे आप वोट लेते हैं दोस्ती यारी के नाम पे और फैमिली बैकग्राउंड के नाम पे, लेकिन आप जैसे कि ये जो वाकया मैं जिसको बयान कर रहा था ये पस मंजर जो है ये इसी चीज की हमारी नेगलेसी की वजह से हमारी गलतियों की वजह से ऐसे लोग इस मुल्क के अंदर आ गए। आप ये देखें कि जो मैंने आज उनको वाजह तौर पे लिखा है, मैंने आपको कापियां भी उसकी भेजी हैं कि देखें अगर आपने ये कानून जो है अगर ये चेंज ना किए होते तो आज हमारे पढ़े लिखे फैमिलीज हमारी जो हम लोग यहाँ सेटल्ड हैं हमारे बीवी बच्चे जो हैं वो बजाय दूसरे मुल्कों में दूसरी जगह पे या पाकिस्तान में जिलो पार होने के अगर वो यहाँ पे आ जाते तो आज बेहतर तरीके से ये मुल्क चलता। लेकिन आप लोगों ने दूसरे मुल्कों का मजाक उड़ाया कि ये
1: तो
2: मुसलमान।
1: इस पर कितने सियासतदान लिख रहे हैं जो बात आप जिसका जिक्र कर रहे हैं, इस पर कितने सियासतदान कम्यून्स के मेंबर, रीजन के मेंबर, पार्लियामेंट के मेंबर कितने लिख रहे हैं? तो शाह साहब जब कानून सख्त होते हैं तो फिर पार्टियां उस चीज को उठाती हैं, लोग उनकी जो फेवर में होते हैं उनकी वोटों की तादाद बढ़ जाती है, कम्यून में बढ़ जाती है, पार्लियामेंट में बढ़ जाती है। यहाँ तो जमहूरियत है, जिसके पास अक्सरियत होगी वो अपने कानून मंजूर करवा लेगा।
2: देखिए जी, मैंने आपको पहले कहा कि मुझे अपने सियासतदानों से जो यंग सियासतदान है बेशक वो मुझे जो बुरा भला जो मर्जी के मुझसे उनसे ये उम्मीद नहीं कि वो इस तरह की बात जो है वो हाईलाइट करेंगे। वो ये तो कहते हैं कि हमने अखबारों में लिख दिया, हमने फलानी जगह कर दिया। क्या जो इलेक्टेड है क्या उन्होंने अभी तक कोई इस तरह की कॉन्फ्रेंस या इस तरह की कोई प्रेस कॉन्फ्रेंस अपनी जबान में या अपने रेडियो पे की है? कोई आपके रेडियो पे एक हफ्ता हो गया इस तरह के वाकयात, बल्कि इससे पहले के जो कानून सख्त बने हैं जो डिपोर्टेशन के कानून बने हैं कि आप गैर मुल्कियों को थोड़ी सी जरा पे बात, क्या उन्होंने इसके ऊपर कोई बात की है? अब ये कहना कि जी हमारे कोई इलेक्टेड काउंसलर नहीं, हमारे रिजून में भी इलेक्टेड काउंसलर है, हमारे कोपनहेगन में भी इलेक्टेड काउंसलर है, क्या इन लोगों ने आके इन सियासतदानों ने कोई ऐसी बात या ऐसे लॉ फोर्सेस जो है वो लोगों के सामने पेश की है? और क्या उन्होंने इनविटेशन आपको या हम लोगों या दूसरे जो सियासतदान है उनको बुलाया या ऐसे सोशल वर्कर्स को बुलाया उस गैदरिंग के अंदर जहाँ डैनिस बैठे हो, मुख्तलिफ पार्टियों के लोग बैठे हो, डैनिश फ्रंट के पार्टी के लोग बैठे हो, मॉडरेट के बैठे हो, डेनमार्क डेमोक्रेट्स के लोग बैठे हो, सोशल डेमोक्रेट के सब पार्टी के लोग नुमाइंदे बैठे हो और उनके सामने अपनी फौसले भेजे, उनके सामने अपना नुकता वाजा करें? क्या कोई है ऐसी हिम्मत करने वाला? हालांकि यहाँ पे इन लोगों को हॉल फ्री मिलते हैं, इनको हर जगह फ्री हॉल मिलते हैं, जैसे कि कल इन्होंने मैंगो फेस्टिवल लगाया था, ऐसी जगह इनको फ्री मिलती है, वहां पे ये लोगों को अच्छे मौसम में बुलाकर गैदरिंग कर सकते हैं और लोगों की राय ले सकते हैं कि हम में कौन सी फॉल्ट है वो आप गिला करें और हम में जो जो तुम में जो फॉल्ट है आपके कानून में जो फॉल्ट है इसके ऊपर बहुत अच्छा हो। تو پھر بات ہوتی ہے. یہ کہنا کہ فلانا وزیر میرا یار ہے, فلانا میرے علاقے کا ہے, فلانا میں اس سے بہت بات کرتا ہوں, میں فلانے کو جاتا ہوں, میں فلانے کو بہت عرصے سے جانتا ہوں, یہ سب غلط باتیں ہیں, یہ رومرز ہیں, یہ صرف اپنا قد کاٹ بڑھانے کے لیے لوگ باتیں کرتے ہیں. جو اصل اگر یہ چیزیں واضح طور پہ پہنچ جاتی کہ یہاں کے قانون میں کیا کیا شکے ہیں, یہاں کے قانون جو بنائے گئے ہیں وہ کتنے غلط ہیں, تو آج اس طرح کی چیزیں ہمیں سننے میں نہ آتی. آج جو اسلام مخالف لوگ ہیں, جو اسلام کو سرے ہم برا بلا کہہ رہے ہیں, بلکہ بینرز پہ لکھ لکھ کے برا کہہ رہے ہیں, تو مجھے میں شرمندہ ہوں کہ اپنے ینگسٹر سے کہ کیا انہوں نے کوئی باتیں کی. نہیں, ہر کوئی جو ہے وہ دوسرے ملک کے اوپر, دوسرے کے اوپر چڑھائی کرتا ہے, وہ پاکستان کے اوپر چڑھائی کرتے ہیں, وہ دوسرے ممالک کے اوپر چڑھائی کرتے ہیں, لیکن اس ملک کے اندر جہاں ہم رہ رہے ہیں, جہاں ہماری اب چوتھی جنریشن, راجہ صاحب پہلی دوسری تیسری نہیں, اب چوتھی جنریشن تیار ہو رہی ہے اس ملک کے اندر ہماری, اور اس جنریشن کے لیے کیا ہم نے تیسری اور چوتھی جنریشن کے لیے کچھ کیا؟ نہیں, ہم نے ایک چیز چھوڑ دی ہے کہ ہمارے بچے بہت پڑھ گئے ہیں, وہ ڈینش بولتے ہیں. کیا ان کو ڈینش قوانین کا پتہ ہے؟ کیا ان کو ہماری پرابلمز کا پتہ ہے کہ ہم کیسے رہ رہے ہیں؟ کیا ان کو اس بات کا خیال ہے کہ ہماری بوڑھی مائیں, بیوہ مائیں یا دوسرے جو ہیں ہینڈی کیپ فرق ہیں ان کی
1: سب ایک سوال پیدا ہوتا ہے کہ ہم یہاں کے قانون کو ہر وقت چیلنج کیوں کرتے ہیں؟ ہم اپنی عادات کو کیوں نہیں ٹھیک کرتے؟ آپ کافی سینئر ہیں اور آپ نے دیکھا ہوگا کہ شروع میں جب آپ جہازوں پہ سفر کرتے تھے, ایک ملک سے دوسرے ملک جاتے تھے, تو آپ کو امیگریشن میں کتنی سہولیات تھیں, شاپنگ سینٹر پہ کتنی سہولیات تھیں, آپ کی چیکنگ بالکل نارمل ہوتی تھی. اس وقت ایک زمانہ تھا آپ کے پاسپورٹ پہ بچے لکھے ہوتے تھے, تو آپ بغیر پاسپورٹ کے بچوں کو جو ہے نا اپنے پاسپورٹ پر ایک دوسرے ملک میں لے جا سکتے تھے, کوئی روک ٹوک نہیں. تو شاہ صاحب, جب ہم نے غلط کام کیے, قانون کو جگہ جگہ توڑا, تو پھر سختیاں ہوگی. تو اب ہر چیز پر ہم چیختے ہیں اور ہر چیز کو ہم چیلنج کرنا شروع کر دیتے ہیں.
2: یہ بالکل آپ نے صحیح کہا, یہ جھوٹ کی علامت جو ہے نا, جھوٹ بولنا, یہ شیطانی وسوسے سے پیدا کرنا, غبیت کرنا, اپنے آپ کو اونچا پیدا کرنا, اس سے بہت زیادہ فرق پڑا ہے. ہم نے اپنی عورتوں کو ایجوکیٹ نہیں کیا, ہم نے ان کو یہاں کے قوانین نہیں سکھائے, ہم نے یہاں پہ کوئی ایسی تھنک ٹینک یا ایسی کمیٹیاں نہیں بنائی جو اس طرح کے, جو میاں بیوی میں اگر علیحدگی ہو جاتی ہے تو ان کو کمپرومائز کیسے کرایا جائے, ان کو حالات سے کیسے ٹھیک کیا جائے. تو یہ جو چیزیں ہیں, سب سے زیادہ آپ یہ دیکھیں کہ یہاں پہ ہندو بھی رہ رہے ہیں, دوسرے قومیں بھی رہ رہی ہیں, ان کی اتنی زیادہ پرابلمز نہیں جتنی ہم مسلمانوں نے یہاں پہ کریٹ کی ہے. اور سب سے زیادہ جو ہے چند ایک مسلمان, یہ کس وجہ سے؟ یہ قانون کی وجہ سے. قانون کے اوپر کس سے بولنا ہے؟ یہ ان سے انہوں نے بولنا ہے جن کو ہم ووٹ دیتے ہیں, جن کو ہم الیکٹ کرتے ہیں, جن کے اوپر ہم بھروسہ کرتے ہیں کہ یہ لوگ جا کے ان خامیوں کے اوپر, جو قانون کے اندر خامی ہے ان کے اوپر بولیں گے. لیکن وہ یس سر کرنے والی قوم ہمیں, ہم ان پہ اعتبار کر لیتے ہیں, اور انہی کے اعتبار میں آج جو ہم جلسے بیٹھے ہوئے ہیں, آج جو ہمیں پرابلمز ہیں, ہمارے فیملیز کو یہاں اکٹھے کرنے پہ ہمیں جو پرابلمز آ رہی ہیں, دیکھیں جو نئے فلوٹنگ آ رہی ہے, جو نئے یہاں پہ پڑھے لکھے لوگ آ رہے ہیں, ان کو اور ان کی فیملیز کو کوئی پرابلم نہیں ہے اس ڈرامے کے اندر سیٹل ہونے میں. لیکن ہم لوگ جو ہیں, جو
1: شاہ صاحب بات آپ کر رہے تھے گیدرنگ کی, شاہ صاحب جو پرابلمز کی طرف آپ نشاندہی کر رہے ہیں, تو شاہ صاحب ایک نیچرل گیدرنگ ہوتی ہے, جو بھی فیسٹیول ہوتے ہیں گیدرنگ کے لیے ہوتے ہیں, تو ہم کیوں نہیں سیاستدانوں کو بلاتے اور آپ والی بات, وہاں ڈیبیٹ ہونی چاہیے, اپنے مسائل ڈسکس ہونے چاہیے, جمہوری طریقے سے ہونے چاہیے, لڑائی کی شکل میں نہیں ہونے چاہیے, پیار محبت کی شکل میں ہونے چاہیے. شاہ صاحب یہ کام ہم کرنا نہیں چاہتے. ہمیں فکر ہوتی ہے پاکستان کی سیاست کی کہ میں بڑا جو ہے وہ تیس مار خان ہوں, میں نے یہ کر دیا, میں نے وہ کر دیا. تو شاہ صاحب یہاں رہتے ہوئے ان ملکوں کی ہم سیاست کرتے نہیں ہیں. شاہ صاحب ہم صرف ڈیمانڈ ڈیمانڈ ڈیمانڈ ڈیمانڈ ڈیمانڈ, اس کے علاوہ ہمارے پاس کچھ ہے؟ شاہ صاحب
2: جی بالکل آپ نے صحیح بات کی ہے. کل میں اپنی فیملی اور بچوں کے ساتھ گیا ہوا تھا, چھوٹے آئے ہوئے تھے سارے, تو ان کو صرف یہ دکھانے کے لیے کہ پاکستان کا کلچر کیا ہے, تو ان کو سال لے کے گیا تھا میں. لیکن مجھے افسوس پڑا ہوا کہ وہاں پہ بھی جیسے آپ نے بات کی, کچھ سیاستدان وہاں پہ گھوم پھر رہے تھے, لیکن وہ اس طرح گھوم پھر رہے تھے کہ صرف فوٹو سیشن کی نظر میں कोई कोई किसी को अपने ख्यालात के बारे में ही बता रहा था, कोई किसी को कोई अपने ये जो याददाश्त होती है कि मैं आपके लिए क्या करूंगा क्या नहीं, वो नहीं बता रहे थे। कोई ऐसे पंफलेट नहीं तकसीम किए जा रहे थे कि भाई आपको अगर कोई प्रॉब्लम है किसी चीज की भी, तो रिहाइश की प्रॉब्लम है या आपको बच्चों की प्रॉब्लम है या आपको स्कूल मैटर्स या किसी चीज की भी आपको एक्सेट्रा एक्सेट्रा जरूरत है तो आए हम आपसे खुल के बात करते हैं। लेकिन मैंने एक चीज देखी है कि ये लोग सिर्फ फोटो सेशन, चंद एक बंदों के साथ खड़े होकर फोटो सेशन, किसी को सलाम करने में भी बड़ी रख रखाव रख रहे थे, दूर से हेलो करके जा रहे थे। तो ये एक एक वो अकड़पन है जो अपने आप को चदराहट में रखता है। ये इसीलिए लोगों के लोग जो हैं, मैं आपको ये एक चीज वाजह कर रहा हूं कि मुझे जो नेक्स्ट इलेक्शन नजर आ रहे हैं उसमें हमारे पाकिस्तानी मेजोरिटी जो है वो मेरा ख्याल में डेंटो को वोट डालेंगे या वो दूसरे किसी और बंदे को नेशनैलिटी को डाल देंगे, अपने लोगों को वो वोट नहीं डालेंगे। क्योंकि अब 55 साल से ऊपर हमने इनको आजमा लिया है, ये सिवाय झूठ और अपने खानदानी रवायात को कायम रखने के अलावा इनके अंदर कोई चीज नहीं। ये मकर करते हैं और मकर करने वाले लोग जो होते हैं उनके ऊपर अल्लाह की रहमत नहीं आती। आप खादम हैं, आपने वोट लिया, आपने आईजी दिखाई, आप लोगों ने अपना पैसा खर्च किया हर एक चीज की और आप इलेक्ट हुए, तो फिर आपका फर्ज बनता है कि आप लोगों से आकर बात करें, अपनी चौधार ना करें कि मैं काउंसलर इज नथिंग। आपकी जो वैल्यूज हैं वो हमें पता है, आपको घोड़े बात नहीं करने देते, आप कालों के सामने अकड़ कर चलते हैं। माजद के साथ मैं इनसे नहीं डरता क्योंकि मैं इनको पीछे से जानता हूं कि ये क्या है, मैं भी क्या था। हम लोग झूठ का सहारा ले रहे हैं, हम लोग अपनी अपनी जो कबीयत है, हम जो बातें करते हैं एक दूसरे को बुरा भला कहते हैं, लेकिन ये जो आज हालात पैदा हो गए हैं ये इतने गंभीर हैं कि हमारे साथियों को नहीं पता। आप ये देखिए कि हमने 2017 से डेली बेसिस पे, एक नहीं कि वीकली हम बात करते हो, हमने डेली बेसिस पे यहाँ कहा था कि ये जो उबर है इसको मत तंग करो, आने दो, अपने वोमेनशिप बचाओ, ये पुराना कानून जो है टैक्सियों का इसको बचाओ। तो लोगों ने हमारा मजाक उड़ाया, लोगों ने कहा जी शाह साहब पागल है, ये अपना क्या नाम है राजा गफूर पागल है जो शाह साहब को हर वक्त रेडियो पे ले आता है ये बातें करता है। अब 500-600 टैक्सी जो है ये वेटनाम की आके यहाँ पे खड़ी हो गई है, अब वो जो है वो ड्राइवर भर्ती कर रहे हैं, वो ड्राइवर चलाएंगे, वॉर्मैनशिप किधर गई, कहाँ गए आपकी वॉर्मैन, जो एक सेल्सकेप रह गई है वो भी खत्म हो जाएगी। क्यों कि अब लोगों ने लोगों को अपनी परमानेंट तनख्वाह मिलेगी वो उससे ज्यादा फायदा उठाएंगे। इलेक्ट्रॉनिक गाड़ियां आ रही हैं, टेस्ला ने और चाइनीज ने ऐसी गाड़ियां डेनमार्क में और यूरोप में भेज दी हैं कि जो बगैर ड्राइवर के आपको मुहैया होंगी, आपको विद इन नो लिमिट कोई टाइम नहीं होगा तो आपके घर के सामने टैक्सी आ जाएगी, आपके लिए सेफ होगी, आप उसको आपने पहले ही एड्रेस फीड कर दिया होगा, वो आपको लेके आपके जहां आपने जाना है वहां आपको पहुंचा देगी, वो आपको ड्राइवर से ज्यादा सेफ आप उसमें इसलिए होंगे कि वो आपको अनवाइंड यानी कि उल्टे सीधे रास्तों में लेके नहीं जाएंगे, आपको ड्राइवर के साथ तकरार करने की जरूरत नहीं पड़ेगी, आपने पेमेंट कर दी, जो पेमेंट आपने कर दी हुई है उसी से बेशक वहां पे गाड़ी आसान चल रही है, तेज चल रही है, ट्रैफिक बेशुमार है, आपको फिक्र करने की जरूरत नहीं होगी कि अगर आपने 150 करोड़ दिया है तो वो 150 करोड़ में ही आपको उस जगह पे पहुंचाएगी। तो अब भाई ये नुकसान किसका हुआ, ये नुकसान उन लोगों ने करवाया है कि जिनके जेहन में ये बात नहीं आ रही थी कि भाई ये फ्यूचर हमारा कितना डिस्टर्ब होगा, हम ह्यूमन राइट्स को वायलेट कर रहे हैं, हमने इंसानियत के यहाँ पे लोगों को जो काम करके ये कर रहे थे उनके लिए क्या कर दिया। अब वो कंपनी जो है वो 3,000 के करीब जो है वो ड्राइवर जो रखने जा रही है, और मेरा तो यंगस्टर से यही मशवरा है कि अपनी गाड़ियां दे दें और इस तरह काम करें, कम से कम आपको फिर ये पैसे मिलेंगे, आपको बीमारी के पैसे मिलेंगे, آپ کو انشورنس ملے گی, آپ کی انشورنس ہوگی, آپ کے سب کچھ اخراجات جو ہے وہ کمپنی اٹھائے گی, اور آپ مزے سے 2 مہینے کی چھٹیاں کریں, پاکستان میں جائیں, بچوں کے ساتھ امریکہ میں جائیں, دنیا بھر میں جائیں, آپ لوٹ مار کریں, جو مرضی کریں وہ آپ کے لیے فائدہ. لیکن یہ اچھا ہے, لیکن جب یہ دوسری بغیر ڈرائیور کی گاڑیاں بھی آ جائیں گی آپ کے مقابلے میں, تو آپ اپنا خرچہ پورا نہیں کر سکیں گے, کیونکہ آپ دو ڈفرنٹ کلچر میں رہ رہے ہیں. آپ ڈینش کلچر میں رہ رہے ہیں اور پاکستانی کلچر میں رہ رہے ہیں. آپ نے دونوں کلچروں کا جو ہے وہ کو ڈیفینس کرنا ہے, اور یہ آپ کے لیے بہت ہی مشکل ہو جائے گا. تو راجہ صاحب, یہ جتنی بھی چیزیں ہیں یہ کمیونوں میں ڈسکس کرنے والی ہیں کہ ہمارے جو یہاں کے جو ہمارے
1: سوال ہے, آپ ماشاء اللہ ہر چیز کو سمجھتے ہیں. شاہ صاحب, پھل کھائے جاتے ہیں, پھل اچھے ہوتے ہیں, بعض پھل بڑے پاپولر ہوتے ہیں. ڈنمارک میں بھی بہت ساری, دنیا کا ہر پھل یہاں ملتا ہے, ہر دکان پہ ملتا ہے, ہر مارکیٹ میں ملتا ہے. تو شاہ صاحب, میلے بڑی اچھی چیز ہیں, گیدرنگ ہونی چاہیے, آؤٹنگ ہونی چاہیے, لیکن میلوں کا نام جو ہے وہ جگہ مفت لی جائیں اور وہاں فنڈ ریزنگ کا کام کیا جائے, اور یہ بھی ایک سوالیہ نشان ہے. تو شاہ صاحب, میں آپ سے جاننا چاہوں گا کہ عام سب کو اچھا لگتا ہے, مجھے بھی اچھا لگتا ہے, دکانوں میں خریدا بھی جاتا ہے, جگہ جہاں بھی جاتے ہیں خریدتے ہیں, لیکن شاہ صاحب یہ کوئی مقدس پھل ہے؟
2: میں اس چیز کو بالکل کنڈیمنڈ کرتا ہوں کہ اگر آپ نے فنڈ ریزنگ کرنی ہے, کچھ کرنا ہے, تو آپ کے لیے جس ملک میں آپ رہ رہے ہیں, اس ملک کے اندر ایسے قوانین ہیں جو آپ کو اجازت دیتے ہیں. اور اسی طریقے سے ہم نے جب یہاں پہ شروع میں مختلف کلچر سینٹر یا مساجد بنائی, تو گورنمنٹ نے لوگوں کو سپورٹ کیا, جگہ دی. تو یہاں پہ تو ہر چیز جو ہے وہ گورنمنٹ کے ذریعے, جہاں آپ ٹیکس پیئر ہیں اور آپ صحیح طریقے سے رہ رہے ہیں, تو آپ کو ڈرنے کی ضرورت نہیں. آپ اپلائی کریں, آپ چرچ منسٹری کو, کلچر منسٹری کو آپ اپلائی کریں, آپ کو ہر چیز جو ہے بائی لا یہاں پہ مل جاتی ہے اور یہ دیتے ہیں. لیکن مسئلہ یہ ہے کہ کیا اس کے اندر میرا نام ہوگا یا نہیں ہوگا, یہ مسئلہ سب سے بڑا راجہ صاحب, کہ اس کے اندر کیا یہ توقیر شاہ گئے گا کلچر سینٹر ہے, یا اس کے اندر کون بڑا بیٹھا ہوا ہے, کیا اس کے اندر توقیر شاہ کا ہاتھ ہے یا نہیں ہے, یہ سب سے بڑا مسئلہ ہے. آپ دیکھیں کہ یہاں پہ 7 مسجدوں کی یونین بنی ہوئی ہے, وہ کچھ نہیں کر رہے. یہاں پہ ڈی ایم یو بنی ہوئی ہے, وہ کچھ نہیں کر رہے. یہاں پہ ڈی ایم سی بنی ہوئی ہے, وہ کچھ نہیں کر رہے. تو جب آپ کچھ کر نہیں رہے اور یہاں پہ اسلام کے بارے میں اور دوسرے کلچرز کے بارے میں, تو پھر آپ کیا کریں گے؟ آپ کو جب قانون کا پتہ نہیں, تو آپ قانون والوں سے بات کریں. یہ نہیں کہ آپ کے بچے پڑھ لکھے ہیں, جی ہم سے زیادہ تو کون نہیں جانتا. بات یہ ہے کہ یہاں سب ڈینچوں کے بچے پڑھے لکھے ہیں, لیکن سب کے بچے جو ہیں وہ فلکے تھنگ میں نہیں بیٹھے ہوئے. سب کے بچے جو ہیں وہ فسکیری اوویل جو ہیں فلکے تھنگ کے وہاں نہیں بیٹھے. وہاں سب کے بچے جو ہیں وہ وکیل نہیں ہیں. تو اس لیے جب بھی کوئی چیز ہوتی ہے تو وہ مختلف وکیلوں کے پاس جانا پڑتا ہے. ابھی آپ ایک کوئی آپ کو پرابلم آ جاتی ہے تو آپ ایک ہر وکیل کے پاس نہیں جا سکتے. آپ کو اس سبجیکٹ کے اوپر جس کے اوپر آپ کو پرابلم ہے, آپ نے اس وکیل کو ڈھونڈنا ہے اور اس قابلیت کے وکیل کو ڈھونڈنا جو آپ کا مسئلہ حل کر سکے. تو یہاں پہ جو مسائل ہیں ہم نے اکٹھے کر لیے. اس کو جب تک آپ پبلک کو اکٹھا کر کے ان کے میننگز نہیں لیں گے, بغیر لڑائی جھگڑے کے, بغیر فساد کیے, بغیر قبیت کیے, آپ ان چیزوں کو سمجھ نہیں سکیں گے. تو میں آپ کو یہ بتا دوں کہ یہاں پہ صرف پڑھے لکھے لوگوں کو جو ہے وہ رہنے کی اجازت ہو جائے گی, باقی جتنے بھی آگے پیچھے گھومنے پھرنے والے لوگ ہیں ان کو یہ کسی نہ کسی بہانے سے یہ باہر آؤٹ کر دیں گے. اگر آپ آج کی اخباریں دیکھیں, اگر آپ کے آپ دیکھیں تو اب ماڈرن میسج میں جو ہے ڈیتھ فلکے پارٹی کا, وہ کہہ رہا ہے کہ اولینی کو تو ہر صورت باہر نکلا ہے, تو ہو سکتا ہے کہ میں جو ہے اس سے بات کروں لاسٹ لوکے سے اور میں وزیر اعظم بن جاؤں اس ملک کا. وہ اپنے خیالات کا اظہار کر رہا ہے. پہلے وہ چاہے یہی کہتا تھا کہ میں اس کو ان کو کھا جاؤں گا, لیکن اب وہ کہتا ہے کہ میں ان کے ساتھ مل کے تو میں ایسی حکومت بناؤں جس سے فارنرز کو اس ملک میں اتنی تکلیف دی جائے کہ وہ خود ہی چھوڑ کے چلے جائیں, نہ چھوڑ کے جائیں تو ہم ان کو باہر کر دیں گے اس ملک سے. تو راجہ صاحب, حالات جو ہیں اس کی ذمہ داری ہمارے اپنے سیاستدانوں پہ ہو رہی ہے. ہمیں وہ سن رہے ہوں گے, ان کو تکلیف ہوگی کہ شاہ صاحب کیا باتیں کریں, لیکن یہ ان کا حق بنتا ہے. ये उनके उनका मंशूर है, ये उनके उनका फ्राइज है, उनके फ्राइज में ये शामिल है कि वो आए बाहर निकले और आकर अवाम जिनसे वो, और जी मेरी फैमिली जी मैं जर्मनी में छुट्टियां गुजारने जा रहा हूँ जी, मैं लाहौर में छुट्टियां गुजारने जा रहा हूँ, मैं फलाने भाई क्या जब वोट डाले थे तो तुम्हारी फैमिली ने तुम्हें वोट डाले थे, तुम्हें तो लोगों ने वोट डाले थे, तो तुम उन लोगों की प्रॉब्लम को पहले सुनो, उनका मसाइल हल करो, उनके लिए जो इस वक्त इतने सख्त कानून बन चुके हैं।
1: शाह साहब आपकी आखिरी बात करते हैं, फिर प्रोग्राम के दूसरे हिस्से में आपको लेंगे। शाह साहब यहाँ लोग कहते हैं ये बातें लोग करते रहते हैं इसी तरह, हमें कोई फर्क नहीं पड़ता, सियासतदान का काम है सियासत करना, जब यहाँ की सियासत जो है वो की ही नहीं जाती, बंद कमरों में खाली गप्पे मारी जाती हैं और लेक्चर जाड़े जाते हैं, तो शाह साहब इससे कभी भी तब्दीली नहीं होगी। शाह साहब आप बहुत शुक्रिया, आपको दूसरे हिस्से में लेंगे आपको। सामान्य नाज़रीन ये थे शाह साहब, इनकी आप बात सुन रहे थे, अगले प्रोग्राम की तरफ बढ़ते हैं।
3: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए, सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।